0: hoi ka sa simen khong le amul kol u tin chin sing pek tuang ma a e kha hol hyak thei di dan ina bolina a e kha hol siang pa pa le mau le nuam sa wa wa cha an kha a hi thei tan na huan min sai na pi ai na a hun hun ina pi ai na tui bang le kal lak tenga tui pi a gi ga wa cha an te lo hing kha asia la pi ang chel hoi ka sa e wa chang na poimo ka sangma ma chu agai chiang hiam ai kele e anu ni ma de khong na pet ke ra iwa dot chiang na e dam doi hon na ko mu a hoi te khapya nge nge din a khonunga no wa ne inunga anoi tu yong kana le bang ma phatuam no lu wai ja ka ama agai la ya kha dam doi hi di bang ta ka hoi ta ka hi kha hoi ka sapen chin ka the danin
1: o le o ni ओ अती ले होलिम ना हेतन इन हुन सख फन नि ओ थ्वाई पिपिनन गेन जे किन किपा होय मामा ए हेतन हि हे ओले
0: ओले ओले क किपा गे केले
2: तुइन बाना ल्या लुन मांग गुइते ले लोम ते अपन हमबंग वाइंग चिला इंगाइनोन दी